0: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
1: मटियारी के हो तो आवाज भी मटियारी की है, सुनते रहो जीए एफएम 91.6।
2: क्या देख रहे हो, ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनाम जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे।
3: बैंक अलबीब, रिश्ता भरोसे का।
4: लोग कहते हैं मेरी स्किन की चमक है डायमंड जैसी। मेरी स्किन की डायमंड जैसी चमक है मैं डायमंड ग्लो ब्लीच क्रीम से, जो डीप क्लीन करे और दे 4 गुना ब्राइटनेस। चमक ऐसी डायमंड स्किन जैसी है मैं डायमंड ग्लो ब्लीच क्रीम। लोग कहते हैं मेरी स्किन की चमक है डायमंड जैसी। मेरी स्किन की डायमंड जैसी चमक है मैं डायमंड ग्लो ब्लीच क्रीम से, जो डीप क्लीन करे और दे 4 गुना ब्राइटनेस। चमक ऐसी डायमंड स्किन जैसी है मैं डायमंड ग्लो ब्लीच क्रीम।
2: क्या देख रहे हो, ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनाम जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें।
5: 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं।
2: तो भाई साहब क्या समझे।
3: बैंक अलबीब, रिश्ता भरोसे का।
6: तालीमुल कुरान, कुरान मजीद के लफ्जी तर्जमा और तफसीर पर मुबनी प्रोग्राम मुकर्रा है डॉक्टर फरहत हाशमी।
7: नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम, अम्मा बाद, फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, रब्बि शरहली सदरी व यस्सिरली अम्री वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। वबन सबील, और मुसाफिर। अब देखें कि मुसाफिर तो होते ही अजनबी हैं, लेकिन उनके हुकूक को भी इस्लाम ने महफूज किया। इससे आप अंदाजा लगा सकते हैं कि इस्लाम में इंसान की कितनी कदर है, कितनी वैल्यू है, कि तुम्हारा एहसान, तुम्हारी खैरखाही और तुम्हारी भलाई सिर्फ उन लोगों के साथ ना हो जिनको तुम जानते हो या जिनसे तुम्हारी कराबतदारी है या कोई खून का रिश्ता है या जिनसे तुम्हारा कोई लेन देन है या कोई कारोबार की शराकत है या वैसे कोई पहचान है। तुम्हारी भलाई और खैरखाही उन लोगों के साथ भी होनी चाहिए कि जिनको तुम लम्हे भर के लिए जानो, थोड़ी देर के लिए जानो और फिर वो चले जाएं, यानी मुसाफिर, कि जिनको तुम माजी में कुछ नहीं जानते थे, फिर अचानक कहीं आमना सामना हुआ किसी सफर में, या कोई शख्स मुसाफिर बनकर आया और फिर चला गया। तो भलाई सिर्फ उससे ना करो जिससे तुम्हें भलाई मिलती है और खैर मिलती है, उससे भी करो जिससे तुम्हारी कोई जान पहचान नहीं, तुम उसके बारे में कुछ इल्म नहीं रखते, वो मुसाफिर है। हत्ता कि मुसाफिर को जकात के माल में भी मुस्तहिक करार दिया गया अगर वो जरूरतमंद हो उस वक्त। नबी सल्लल्लाहु अलैहि वसल्लम के वो इरशादात जो मुसाफिरों के बारे में हैं वो कुछ यूं हैं। हजरत अबू सईद खुदरी कहते हैं कि हम एक सफर में जा रहे थे। अस्नाए सफर में आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें फरमाया, जिसके पास फाजिल सवारी हो, फाजिल का क्या मतलब, जायद, एक्स्ट्रा, वो उसे दे दे जिसके पास सवारी नहीं, जिसके पास जायद खाना हो वो उसे दे दे जिसके पास खाना नहीं। गर्जे के आपने माल की एक एक किस्म का अलग अलग जिक्र किया, यानी सिर्फ खाने और सवारी का ही नहीं, माल की हर किस्म का अलग अलग जिक्र किया। حتیٰ کہ ہم یہ سمجھنے لگے کہ اپنے زائد مال میں ہمارا کوئی حق نہیں۔ اس سے آپ اندازہ لگائیں کہ جب لوگ اکٹھے سفر کر رہے ہوں تو انہیں ایک دوسرے کی ضروریات کا کس قدر خیال رکھنا چاہیے۔ مثلاً حج کے سفر میں لوگ اکٹھے ہوتے ہیں، یا کسی تعلیمی ٹرپ میں ہو سکتے ہیں، یا ویسے بھی اگر نہیں بھی جانتے، کیونکہ والجار الجنوب اجنبیوں کے ساتھ بھی، کہ آپ کسی ٹرین میں وقتی طور پہ ساتھ بیٹھے یا جہاز میں، تو آپ دیکھ رہے ہیں کہ دوسرے کو ضرورت ہے، کسی کو پانی چاہیے، کسی کو اٹھنے کے لیے مدد چاہیے، کسی کو بوجھ اٹھانے کے لیے کچھ مدد چاہیے، تو ایسے تمام مواقع پر دوسرے کا خیال رکھنا چاہیے۔ حضرت عبداللہ بن عمر نے ایک شخص کو جو سفر پر روانہ ہو رہا تھا کہا کہ میرے پاس آؤ، میں تمہیں ایسے ہی رخصت کروں جیسے رسول اللہ صلی اللہ علیہ وسلم ہمیں رخصت کیا کرتے تھے۔ پھر انہوں نے کہا، استودع اللہ دینک و امانتک و خواتیم عملک، میں تمہارا دین، تمہاری امانت اور تمہارے آخری اعمال اللہ کے سپرد کرتا ہوں۔ کیونکہ سفر میں ہو سکتا ہے کہ تم پلٹ نہ سکو، تو تمہارے ایمان کی حفاظت کی دعا کرتا ہوں۔ اس سے کیا پتہ چلتا ہے کہ اگر اپنے عزیزوں، دوستوں، رشتہ داروں میں سے بھی کوئی شخص سفر پر روانہ ہو رہا ہو تو اس کا بھی حق ہے، یعنی وابن السبیل کے ساتھ، مسافر کے ساتھ احسان کرنا ہے۔ تو صرف احسان اس کے لیے نہیں جو آلریڈی سفر میں ہو، یا کوئی اجنبی مسافر آ گیا آپ کے پاس، احسان اس کے ساتھ بھی جو آپ کے پاس سے سفر پر روانہ ہو رہا ہو، اس کے ساتھ بھی اچھا سلوک۔ اور سب سے بہترین چیز جس پر کچھ خرچ نہیں آتا وہ کیا ہے؟ دوسرے کو دعا دینا۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا، تین آدمی ایسے ہیں جن کی طرف اللہ قیامت کے دن دیکھے گا بھی نہیں، اور نہ انہیں پاک کرے گا، اور انہیں دردناک عذاب ہوگا۔ ایک وہ جس کے پاس راستے میں فاضل یعنی زائد پانی ہو، اور وہ مسافر کو بھی پانی نہ دے، یعنی ایک شخص کے پاس ہے پانی اور دوسرا جو ہے وہ پیاسا ہے، یا اس کا ختم ہو گیا، یا کہیں اس کو پتہ ہی نہیں تھا کہ اتنا لمبا سفر ہوگا، اتنی تاخیر ہو جائے گی۔ تو ایسا شخص اگر پانی کا محتاج ہے اور دوسرے کے پاس پانی اور وہ نہیں دے رہا، تو یہ اتنا بڑا جرم ہے کہ اس پر اللہ تعالیٰ کی ایسی ناراضگی کہ قیامت کے دن اللہ تعالیٰ ایسے اس کو دیکھنا بھی نہیں چاہے گا۔ اس سے آپ اندازہ لگائیں کہ اللہ تعالیٰ کو اپنے بندوں سے کتنا پیار ہے۔ اور اس میں یہ تخصیص نہیں کی گئی کہ وہ مسلمان ہو یا کافر ہو، کوئی بھی ہو۔ اور پانی پلانے کا تو اتنا ثواب ہے کہ آپ کو معلوم ہے کہ ایک عورت جو بہت ہی خراب قسم کی تھی، اسے پیاس لگی، جب وہ ایک کنویں کے پاس گئی تو اس نے پانی پیا، دیکھا کہ وہاں ایک کتا پیاسا ہے، تو اس نے اپنا موزہ اتارا اور اس میں پانی بھر کے اس کو پلایا، تو اللہ تعالیٰ نے اس وجہ سے اس کا گناہ معاف کر دی۔ اب بعض لوگ اس حدیث سے یہ مطلب لیتے ہیں کہ ٹھیک ہے، خوب دل بھر کے گناہ کرو اور کسی کو بس پانی پلا کے جنت میں چلے جاؤ، تو یہ اس کا معنی نہیں ہے۔ اس کا مطلب یہ ہے کہ انسان کو چھوٹی چھوٹی نیکیوں کو بھی ضائع نہیں کرنا چاہیے، ان کے مواقع کو ہاتھ سے نہیں جانے دینا چاہیے۔ بعض اوقات ہم یہ کہتے ہیں کہ کیوں، میں ہی کیوں کروں، اور بھی تو اتنے لوگ ہیں، کوئی اور کر لے، یہ مجھے ہی کرنا ہے۔ اور خاص طور پر کسی جانور کو بیچارہ، وہ تو بے زبان، ہمیں کیا کہے گا اگر ہم ایسے ہی چلے جائیں، اس کو نہ پوچھیں اور نہ پلائیں پانی۔ پھر اسی طرح حضرت عقبہ بن عامر کہتے ہیں کہ ہم نے رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا کہ آپ ہمیں روانہ کرتے ہیں، پھر ہم راستے میں ایسے لوگوں کے پاس اترتے ہیں جو ہماری مہمانی تک نہیں کرتے، پوچھتے ہی نہیں ہمیں، تو آپ کیا حکم دیتے ہیں؟ آپ نے فرمایا، اگر وہ لوگ دستور کے مطابق تمہاری مہمانی کریں تو ٹھیک، اور اگر نہ کریں تو دستور کے مطابق مہمانی کا حق ان سے وصول کر لو، یعنی خود مانگ لو۔ کیونکہ یہ حکم اس لیے بھی ہے نا کہ اس زمانے میں کوئی باقاعدہ ریسٹورانٹس اور ہوٹلز وغیرہ نہیں ہوتے تھے، رہنے کا، کھانے کا کوئی راستوں میں انتظام نہیں ہوتا تھا، تو جب مسافروں کے قافلے گزرتے تو عموماً وہ لوگوں کے گھروں میں، بستیوں میں ٹھہرا کرتے تھے۔ اور یہ عربوں کا ایک اخلاقی فرض تھا کہ ہر گزرنے والے کو وہ ٹھکانہ دیں، پناہ دیں، خواہ وہ دشمنی کیوں نہ ہو، کیونکہ وہ مسافر ہے۔ تو اسی چیز کی طرف یہاں توجہ دلائی گئی۔ تو اس سے کیا پتہ چلتا ہے کہ پھر ان کے حقوق کیا ہوئے مسافروں کے، کہ ان کی ضروریات پوری کی جائیں، ان کو دعا دی جائے، ان کے ساتھ اچھا سلوک کیا جائے، زائد چیز میں اس کو شریک کیا جائے۔ وابن السبیل وما ملکت ایمانکم، اور جن کے مالک ہوئے تمہارے دائیں ہاتھ یعنی تمہارے لونڈی غلام، ان کے ساتھ بھی اچھا سلوک کرو۔ لونڈی غلاموں کے ساتھ اچھے سلوک کی بہت سی مثالیں ہمیں دور نبوی صلی اللہ علیہ وسلم میں ملتی.
8: السلام علیکم سمعین. جی ایف ایم 88.8 لاڑکانے جی لائیو اسٹوڈیو میں پروگرام روشن صبح سان کرے اوہاں جو پنجو میزبان نعمت اللہ جونے جو اوہاں جی خدمت میں حاضر ایں قبول پوے سکھ بھر سلام. جی سمعین کیڑا نماز خوش آیو ٹھیک آیو چا چنگا بھلا اساں جی ہر پل ہمیشہ اواں پیارن سجنن لائے یہ دعا ہوندی ہے ت جتے بوجو خوش جو کدیں دکھیو دین دسو سدائیں گلاب جے گلن جیا کھلندا مسکرین رہو آمین.

0: जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600cc कार साथ ही मोटरसाइकिल्स स्मार्टफोन्स और स्मार्ट वॉचेस इन भाई साहब की तरह बड़ा ख्वाब देखें 578 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं तो भाई साहब क्या समझे
1: बैंक अलबीब रिश्ता भरोसे का
2: जदे मां पांजो ख्याल रखंदी आहे त सेहत نسلن تائیں ہلندی ہے یہ پیغام کش فاؤنڈیشن اور کینیڈین گورنمنٹ کی طرفاں پیش کیا ویو
3: ہر دن ہر پہر زندگی کی لہر جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز
4: دس پروگرام از براٹ ٹو یو بائی
2: جدہ ماں پانجو خیال رکھندی ہے تو صحت نسلن تائیں ہلندی ہے یہ پیغام کش فاؤنڈیشن اور کینیڈین گورنمنٹ کی طرفاں پیش کیا ویو

0: گلگت بلتستان کے علاقے استور میں ڈیوٹی دوران حاضر شکار فوجی جوان کی فیض گن میں فوجی اعزاز سے تدفین، گوٹ نگر خان مری واسی فوجی جوان رفیق مری ڈیوٹی دوران حادثے میں فوت تھی پے ہو، جناز نماز میں اعلی فوجی آفیسرن عملداراں نے گوٹھنن پارا وریانگ میں شرکت کی پئی۔ رتوتیرو میں اسکول ویندڑ نیگر متا ٹریکٹر ٹرالی چڑی وئی، رتوتیرو بائی پاس روڈ تے 8 سال عبد المالک ٹریکٹر ٹرالی ہٹان دی بار جی فوت تھی پیو، پولیس ٹریکٹر ہے ٹرالی قبضے میں وٹھی ڈرائیور کے گرفتار کرے ورتوا ہے۔
1: خدا را سا غریبن جی حالت رحم فرمایو، اسی باہوں تا بدوں انتظامیہ کے چھا سا یا ہن ملک میں اساں جا بچا محفوظ نہ، اسی چوں تو چوں کے असा कंहिंजे तरफ़ ते वञूं, असां चई चई इंतज़ामिया खे बार बार असां अपीलूं करे करे तकलीफ़ पिया आहियूं त ख़ुदारा मुंहिंजी मासूम उजाला जेका आहे हुनखे बाज़ियाब कराए वञे। मुंहिंजी मासूम वई त आख़िरकार वई काथे, ज़मीन जी वई आहे को आसमान करी वियो। ख़ुदारा असीं बार बार अपीलूं करे करे थकजी पिया आहियूं।
0: मासूम बाड़ी उजाला परवीन जी बाज़ियाबी लाइ मेड़ माघवा चल मासूम बाड़ी उजाला परवीन खे अॻवा थींदे 28 ॾींहं गुज़री विया। वाटसन सिविल सोसाइटी के बुक हड़ताल कैंप जारी, पुलिस के जुड़ियल जेआईटी को नतीजो न डो। जिला परवीन सोलंगी के वालिद प्राइमरी उस्ताद शमलदीन सोलंगी धीर लाइ लुड़क लाड़े वेठो, चवण आए तो 28 ढी गुजरी वह पर पुलिस वो खातर कराने में पूरी है, न्याणी बाजियाब कराए इंसाफ कै वे। बेड़ में अब्दुल अजीज जुड़े लाइब्रेरी 6 महीने का बंद पियल, शागिद ने एतजाज किया तो लाइब्रेरी बंद करने तालीम दुश्मनी है।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
3: मटियारी के हो तो आवाज भी मटियारी की है, सुनते रहो GAFM 91.6।
4: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
5: बैंकल हबीब, रिश्ता भरोसे का।
6: अब आपकी खूबसूरती का फैन वाइट एज ब्यूटी क्रीम।

0: हक़ तस्लीम करण ऐं जंग में थियल नुक़सान जे अज़ाले जो मुतालबो, पाबंदियूं हटाइण ऐं मुंजमद असासा बहाल करण जो बि मुतालबो। ईरानी सरकारी मीडिया अमेरिका खे ॾिनल जवाब जा तफ़सील जारी करे छॾिया। ईरानी मीडिया मूजिबि तहरान अमेरिका ते वाज़े कयो आहे त ईरान पुरमन मक़सदनि जे लाइ यूरेनियम जे रचा ते हथ न खणंदो।
1: صدر ٹرمپ پارا ایران جو تجویز رد بعد عالمی مارکیٹ میں کچو تیل مہنگو تھی پیو ٹے سیکڑوں بعد بعد برنٹ تیل 105 ڈالر فی بیرل تھی پیو امریکہ میں وکرو تھل کچو تیل بھی مہنگو فی بیرل 99 ڈالر کا ودی پیو عالمی مارکیٹ میں تیل کی قیمتن میں ودی واد وارو امکان برقرار